0: खातांगो आं बनरकनो बेलायनो खातांगो खानि मारिनो खनानाय बेफाक ताखु भुख संबायनो खरक्सा खरक्सा खि मालाय दावनामा मुचंगो फिया जराले खाजागि पायु तंतुतै चाततै खारि अग्रुवै हामजाकमा पाया हामा कलांगै हायनो हाय फायानो अककथायनो अरनो बासासिनो हामबाय
1: आसिक जराते खनाबाइख्या खानीमारी पान्दा खानीमारी पान्दा ओ चामुङ खनालाइख्या छन् धर्मचन्द्र जमातियानी खरङबाई रिचापजाग रिचामुङ ते अपान्दा न कमथिङ नाइका उषा देवबर्मा